0: तैयारियां जोरों शोर से जारी हैं। ब्रिज मंडल और रियासत के दीगर हिस्सों में भी जन्माष्टमी पूरे जोश खरोश के साथ मनाई जा रही है, लेकिन बड़ी तकरीब मथुरा वृंदावन में हो रही है, जहां आधी रात के जश्न के लिए सभी मंदिरों को फूलों, पत्तियों और रंग बिरंगी रोशनियों से सजाया गया है। इस मौके पर लाखों अकीदतमंद पहले ही भगवान कृष्ण के दर्शन कर रहे हैं। मुल्क और बैरून मुल्क से बड़ी तादाद में आने वाले मंदों को देखते हुए पूरे मथुरा शहर में सिक्योरिटी के वसी इंतजामात किए गए हैं। लखनऊ से सुशील चंद्र तिवारी की रिपोर्ट के साथ खबरनामे के लिए मैं शमीम इरफान।
1: गुजरात में भी जन्माष्टमी का त्यौहार पूरे जोशो खरोश और अकीदत के साथ मनाया जा रहा है। कृष्ण जी के बड़े मंदिरों में मजहबी तकरीबात और खुसूसी रसूम का सिलसिला जारी है। इनमें आलमी शोहरत याफ्ता द्वारिकाधीश डाकोर और श्यामला जी मंदिर शामिल हैं। मजीद तफसील हमारे नामा निगार से।
2: मुल्क भर से बड़ी तादाद में अकीदतमंद पवित्र शहर द्वारका में जमा हो रहे हैं ताकि जन्माष्टमी की तकरीबात में शिरकत कर सकें। आज सुबह सवेरे पवित्र मंगल आरती के साथ मजहबी रसूमात का आगाज हुआ, जो दिन भर खुसूसी दर्शन और रिवायती कीर्तन के साथ जारी रहेगी। इस मौके पर द्वारकाधीश मंदिर को रोशनियों और फूलों से सजाया गया है और जन्माष्टमी के मौके पर बड़ी तादाद में लोग यहां आ रहे हैं। मकामी इंतजामिया और मंदिर के अहलकारों की जानिब से अकीदतमंदों की भीड़ के बंदोबस्त और बिना रुकावट दर्शन को यकीनी बनाने के लिए वसी तर इंतजाम किए गए हैं। अहमदाबाद से अपर्णा खुंड की रिपोर्ट के साथ खबरनामे के लिए मैं नरगिस अलीम।
1: सदर जमहूरिया द्रौपदी मुर्मू और वजीर आजम नरेंद्र मोदी ने जन्माष्टमी के मौके पर लोगों को मुबारकबाद दी है। सोशल मीडिया की एक पोस्ट पर सदर मुर्मू ने कहा कि भगवान श्री कृष्ण की हयात और तालीमात ने भारतीय सकाफत और फलसफे को मानवीयत अता की। वज़ीर आज़म नरेंद्र मोदी ने कहा कि भगवान श्री कृष्ण के रूहानी पैगामात से बेलोस खिदमत की तरगीब मिलती है, जिसने हमेशा इंसाफ इंसानियत को रहनुमाई फराहम की। उन्होंने दुआ की भगवान श्री कृष्ण की अकीदत का ये मौका हर किसी की जिंदगी में मुस्बत तवानाई लेकर आए और सबको कुव्वत फराहम करे। ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। नायब सदर जमहूरिया और पंजाब यूनिवर्सिटी के एक्स ऑफिशियो चांसलर सीपी राधा कृष्णन आज चंडीगढ़ में यूनिवर्सिटी का दौरा करेंगे। अपने दौरे के दौरान नायब सदर जमहूरिया SAIFCIL में जदीद इंस्ट्रूमेंटेशन मरकज का इफ्तिताह करेंगे। नायब सदर पंजाब यूनिवर्सिटी तकनीकी इख्तराई फोरम का भी आगाज करेंगे, जो यूनिवर्सिटी की तहकीक इख्तरा और स्टार्टअप इको निज़ाम को मुस्तहकम करने की जानिब एक अहम कदम होगा। सुप्रीम कोर्ट आज नई दिल्ली में शुरू होने वाले ब्रिक्स मुल्कों के चीफ जस्टिस साहिबान के फोरम की मेजबानी करेगी। इस फोरम में ब्रिक्स के मेंबर मुल्कों और साझेदार मुल्कों के चीफ जस्टिस साहिबान, सुप्रीम कोर्ट्स के सुदूर और आला जुडिशियल रहनुमा शिरकत करेंगे। मजकूरा फोरम के जरिए इंसाफ की फराहमी, बैन अल-अक़वामी तनाज़ात के तस्वीर, टेक्नोलॉजी और पायदार तरक्की से मुतालिक मौजूदा मामलात पर तबादले ख्याल का मौका फराहम होगा। भारत के चीफ जस्टिस सूर्यकांत पहले दिन जुडिशियल वफूद के सरबराह के साथ कई दो तरफा मीटिंगें करेंगे। वो रूस, चीन, मिस्र, इंडोनेशिया, मुत्तहदा अरब अमारात, बेलारूस, कजाकिस्तान, जनूबी अफ्रीका, ईरान और उज़्बेकिस्तान के जुडिशियल रहनुमाओं से मुलाकात करेंगे। दिल्ली के आला चुनाव अफसर के दफ्तर ने यह जानकारी दी है कि जो राय दहिंदगान 30 जून से 17 अगस्त तक की मुकर्रर मुद्दत के दौरान अपने इन्यूमरेशन फॉर्म जमा नहीं करा सके, वो दावों और एतराजात दाखिल करने की मुद्दत के दौरान अपना नाम शामिल कराने के लिए डिक्लेरेशन फॉर्म के साथ फॉर्म 6 दाखिल कर सकते हैं। ये सहूलत इस महीने की 30 तारीख तक दस्तियाब रहेगी। कमीशन ने कहा है कि राय दहिंदगान हतमी वोटर फहरिस्त में अपना नाम शामिल कराने के लिए फॉर्म 6 दाखिल कर सकते हैं, जो इस साल 4 नवंबर को शाये की जाएगी। भारत ने नेपाल के सैलाब से मुतासरा इलाकों में इमदाद और राहत की कार्रवाइयों में मदद फराहम करने के लिए इमदादी सामान के साथ मजीद 2 तैयारे भेजे हैं। वजारती खारजा ने कहा है कि इंसानी हमदर्दी की बुनियाद पर 21.5 टन इमदादी सामान लेकर दोनों C-130J तैयारे काठमांडू में उतरे हैं। इमदादी सामान नेपाल के साइंस और टेक्नोलॉजी और इख्तरा के वजीर महावीर पुन के सुपुर्द किया गया। वजारत खारजा नेपाल में अचानक आए सैलाब के पेश नज़र भारत से ताल्लुक रखने वाले लापता अफराद के बराह रास्त हयातियाती रिश्तेदारों के DNA प्रोफाइलिंग की खातिर सेंट्रल फॉरेंसिक साइंस लेबॉरेटरीज, रियासती फॉरेंसिक साइंस लेबॉरेटरीज और नेशनल फॉरेंसिक साइंसेज यूनिवर्सिटी की लेबॉरेटरियों में खिदमात दस्तियाब कराएगी। وزارت خارجہ نے کہا ہے کہ بھارت میں رہائش پذیر فرسٹ ڈگری حیاتیاتی رشتہ دار مخصوص مراکز پر اپنے حیاتیاتی نمونے جمع کرا سکتے ہیں اور ڈی این اے پروفائل تیار کرا سکتے ہیں۔ نیپال میں اچانک تباہ کن سیلاب میں ہلاک ہونے والوں کی تعداد بڑھ کر 1,269 ہو گئی ہے، جبکہ اس سانحے کے ایک ہفتے سے زیادہ گزرنے کے بعد 5,000 سے زائد لوگ اب بھی لاپتہ ہیں۔ نیپال پولیس کے مطابق چتون میں سب سے زیادہ تعداد میں 355 لاشیں برامد کی گئیں۔ وزیر اعظم بالندر شاہ نے کہا ہے کہ اس سانحے سے منسلک آب و ہوا کی تبدیلی کا معاملہ بین الاقوامی برادری کے ساتھ لازمی طور پر اٹھایا جانا چاہیے۔ خواتین کرکٹ میں کل رات دبئی میں گروپ اے کے اپنے دوسرے مقابلے میں بھارت ہانگ کانگ کو 137 رن سے ہرا کر ٹی ٹوئنٹی ایشیا کپ کے سیمی فائنل میں پہنچ گیا۔ ہانگ کانگ کو جیت کے لیے 194 رن کا نشانہ ملا تھا، لیکن اس کی پوری ٹیم 16 اوورز اور 2 گیند میں محض 56 رن پر آؤٹ ہو گئی۔ اس سے قبل پہلے بلے بازی کرتے ہوئے خواتین کی بھارتی ٹیم نے مقررہ 20 اوورز میں 5 وکٹ کے نقصان پر 193 رن بنائے تھے۔ اسمرتی مندھانا نے 64 گیندوں میں شاندار 124 رن بنا کر کئی عالمی ریکارڈ توڑ دیے۔ انہوں نے 14 چوکے اور 7 چھکے لگائے۔ مندھانا خواتین کے بین الاقوامی کرکٹ میں میتھالی راج کو پیچھے چھوڑتے ہوئے سب سے زیادہ رن بنانے والی کھلاڑی بن گئی ہیں۔ بیڈمنٹن میں آج شنجین میں بھارت کے بیڈمنٹن کے سرکردہ کھلاڑی کدامبی سریکان چائنا ماسٹر سپر 750 ٹورنامنٹ کے مردوں کے سنگلز کے کوارٹر فائنل میں ہانگ کانگ کے لی چی یو کا سامنا کریں گی۔ سریکان نے کل عالمی نمبر 9 کھلاڑی کینیڈا کے وکٹر لائی کو 21-18 21-19 سے ہرایا تھا۔ یہ تھیں خبریں، اور اب اخبارات کے آئینے کے ساتھ ہیں ارجمند۔
3: شکریہ اسد۔ قومی راجدھانی دلی سے شائع ہونے والے آج کے بیشتر اردو اخباروں نے الگ الگ خبروں کو اپنی شہ سرخی بنایا ہے۔ روزنامہ انقلاب اور پرتاب سمیت آج کے سبھی اخباروں نے وزیر اعظم نریندر مودی اور بیلجیم کے ان کے ہم منصب باد دی ویور سے ملاقات کی خبر کو صفحہ اول پر شائع کرتے ہوئے لکھا ہے کہ اس ملاقات میں تجارت و سرمایہ کاری، بحری امور اور قابل تجدید توانائی سمیت کئی مفاہمت ناموں پر دستخط کیے گئے۔ روزنامہ انقلاب نے وزیر خارجہ ڈاکٹر ایس جے شنکر کے اس بیان کو نمایاں کیا ہے کہ بھارت روس یوکرین جنگ کے خاتمے کے لیے ہر ممکن مدد کے لیے تیار ہے۔ روزنامہ پرتاپ کی سرخی ہے، وزیر خزانہ نرملا سیتارمن نے کہا کہ عالمی سطح پر جاری رکاوٹوں اور متعدد چیلنجوں کے باوجود بھارت دنیا کی بڑی معیشتوں میں سب سے تیزی سے ترقی کرنے والی معیشت بنا ہوا ہے۔
1: اور اب آخر میں خاص خاص خبریں ایک بار پھر۔ خلائی تحقیق کی بھارتی تنظیم اسرو نے آندھرا پردیش میں سری ہری کوٹا سے خلائی راکٹ جی ایس ایل وی ایف 17 کے ذریعے کرے ارض کے مشاہدے سے متعلق اپنا سیٹلائٹ ای وو ایس 05 کامیابی کے ساتھ چھوڑا ہے۔ سرکار نے غیر ملکی اتیات کو منضبط کرنے سے متعلق ترمیمی بل 2026 کا جائزہ لینے کے لیے 31 ارکان پر مشتمل مشترکہ پارلیمانی کمیٹی تشکیل دی ہے۔ سپریم کورٹ آج نئی دلی میں شروع ہونے والے برکس ملکوں کے چیف جسٹس صاحبان کے فورم کی میزبانی کرے گی۔ بھارت نے نیپال میں سیلاب سے متاثرہ علاقوں میں جاری راحت اور بچاؤ کوششوں میں معاونت کے لیے امدادی سامان کے ساتھ 2 اور طیارے وہاں بھیجے ہیں۔ بھگوان کرشن کے جنم دن کے موقع پر جنماشٹمی کا تہوار آج پورے ملک میں منایا جا رہا ہے۔ اور خواتین کرکٹ میں دبئی میں بھارت گروپ اے کے اپنے دوسرے میچ میں ہانگ کانگ کو 137 رن سے کراری شکست دے کر ٹی ٹوئنٹی ایشیا کپ کے سیمی فائنل میں پہنچ گیا ہے۔ اسی کے ساتھ آکاشوانی سے خبرنامہ ختم ہوا۔
2: یہ آکاشوانی دلی کا اندرپرستھ چینل ہے۔ میڈیم ویو 366.3 میٹر ارتھات 819 کلو ہرٹز، ڈی آر ایم 810 کلو ہرٹز پر۔ प्रस्तुत है कार्यक्रम स्वरगंगा। स्वरगंगा कार्यक्रम में आइए सुनते हैं हिंदुस्तानी शास्त्रीय संगीत के अंतर्गत विजय कुमार जी से बांसुरी पर राग गुजरी तोड़ी।